0: اوکے جی لکھ سکتے پاکستان لاہور، یہ آواز ہے آر جے علی رضا کی اور آپ سن رہے ہیں پروگرام فن ان 101 ود آر جے علی رضا. اور ہر جمعے کی شام 5 سے 7 بجے تک میں اور آپ ساتھ ساتھ ہوتے ہیں. کافی عرصے بعد آؤ نا تو یار کچھ نیا نیا لگتا ہے، بہت ساری چیزیں نئی نئی لگتی ہیں، ایسا لگتا ہے جیسے پہلی دفعہ شو کر رہے ہیں. لیکن نہیں بدلا تو ہمارا یہ اسٹوڈیو نہیں بدلا، اور یہاں کی چاہت، یہاں کی محبت اور یہاں کی خوشبو نہیں بدلی. ایف ایم 101 پاکستان لاہور کا لائیو اسٹوڈیو ہے، علی رضا آپ کے ساتھ ساتھ ہیں اور یہ 7 بجے تک رہنے والا ہے. اور آپ ہمیں میسج کر رہے ہیں 04221000101 پہ ہمیں کال کر رہے ہیں اور میسج آپ کے آ رہے ہیں 4471 پر. فیس بک پہ بھی آپ کے میسیجز ہمیں مل رہے ہیں، تھینک یو سو مچ، آپ کے میسیجز کا بہت شکریہ. ایس ساجدہ ظہور ہیں، ہیلو آر جے، گڈ ایوننگ، ویلکم جی فرام فیصل آباد پاکستان، تھینک یو سو مچ ساجدہ، بہت شکریہ آپ کا. اور جی ہمیں احمد سن رہے ہیں، احمد تھینک یو سو مچ، آپ کا بھی بہت شکریہ ہمیں سننے کے لیے. آج کا جو ہمارا موضوع ہے نا، آج کا جو ہمارا ٹاپک ہے وہ یہ ہے، سوال جو ہم نے پوچھا ہے کہ کوئی ایسا کام جس کو کرنا آپ کو ہمیشہ مشکل لگتا ہے. آپ وہ کام کر بھی رہے ہوتے ہیں، آپ کو کرنا بھی ہوتا ہے، لیکن وہ کام کرنا آپ کو ہمیشہ ہی مشکل لگتا ہے. وہ کون سا ایسا کام ہے آپ کی زندگی میں، ہمیں بتائیں گے 04221000101 پر کال کر کے. اور آئیے پہلی کال لیتے ہیں. السلام علیکم.
1: وعلیکم السلام. اینڈ السلام علیکم 101 کے سبھی سننے والوں کو میری طرف سے ہنستا مسکراتا ہوا السلام علیکم.
0: وعلیکم،
1: کیسے ہو؟ ٹھیک ہو؟
0: میں بالکل ٹھیک ٹھاک ہوں، آپ ٹھیک ہیں؟
1: آج تک کبھی ایسا ہوا نہیں، پہلی بار جو ہے نا یہ ایسا ہوا کہ میں پہچان نہیں سکی.
0: دیکھ لیں پھر آپ نے ہمیں پہچانا.
1: علی رضا میں یقین کرو کہ اتنا ہنس رہی تھی، اتنا ہنسی میں نے کہا کیا بات ہے، کیا بات ہے.
0: دیکھ لیں پھر ہماری وجہ سے آپ کے چہرے پہ مسکراہٹ تو آ گئی.
1: جی مہربانی، شکریہ. تھین تے بہت اچھا شو ہمیشہ. اچھا آپ ہر جمعے کو آتے ہیں؟
0: جی جی بالکل.
1: چلے اب جو ہے نا میں ڈائری پہ لکھ لیتی ہوں دن تاریخ.
0: یہ تو آپ نے بڑی دفعہ مجھے کہا ہے،
1: پہلے بھی کہا ہے.
0: دیکھ لیں پھر آپ بھول جاتی ہیں.
1: ہاں بس نہیں نا نہیں لکھا ہوگا پھر. چلے آج تو میں آج میں ضرور لکھ لیتی ہوں.
0: اچھا اچھا،
1: تو آ جائیں آج کے ٹاپک کی طرف.
0: جی بالکل.
1: کہ مجھے سب سے برا کام جو
0: برا نہیں مشکل کام، مشکل کام،
1: مشکل کام جو ہے نا گھر سے باہر جب کوئی مجھے گھر والے کہنا چلو تیار ہو جاؤ جانا ہے کہیں، پتہ نہیں کیوں مجھے موت پڑتی ہے. میرا بالکل
0: اچھا تیار ہونے میں مسئلہ ہوتا ہے آپ کو یا ساتھ جانے میں؟
1: بالکل بالکل، تیار ہونے میں گھنٹے سے زیادہ تو لگ جاتا ہے تیار ہونے میں.
0: اچھا ایک گھنٹے سے زیادہ تیار ہونے میں لگ جاتا ہے؟
1: تیار ہونے میں لگتا ہے. وہ اس وقت مجھے بہت،
0: یہ کم ٹائم نہیں ہے ویسے؟
1: کم نہیں ہے، اس سے زیادہ بھی ہو سکتا ہے، اس سے زیادہ بھی ہو سکتا ہے. خاص کر پہ جب پارلر پہ چلے جاؤ تو کیا بات ہے.
0: اچھا پارلر پہ بھی جانا ہوتا ہے؟
1: بالکل جی بالکل. کوئی شادی وغیرہ آ جائے نا.
0: ہاں شادی پہ تو بالکل،
1: تو پھر پارلر پہ جانا پڑتا ہے.
0: بالکل ٹھیک ہے،
1: چھوٹا موٹا کام ہو تو گھر میں ہی تیار.
0: صحیح صحیح صحیح.
1: لیکن یہ کہ مجھے بہت مشکل لگتا ہے گھر سے باہر جانا، پتہ نہیں کیوں. لوگ حالانکہ اتنے خوش ہو کے ہیپی بھی ہو کے جاتے ہیں باہر، لیکن مجھے نہیں اچھا لگتا. میں
0: اچھا ٹھیک ہے.
1: گانا جو میں نے کہا
0: جی جی
1: پلے ابھی تک نہیں کیا،
0: ابھی تک نہیں کیا میں نے پلے، بالکل نہیں کیا.
1: چلیں
0: کرتے ہیں، انشاءاللہ کرتے ہیں آپ کا گانا.
1: ٹھیک ہے
0: جی، کوشش سب کی جاری رہنی چاہیے. اور تھینک یو سو مچ کال کرنے کے لیے، بہت شکریہ، بہت شکریہ. وعلیکم السلام.
1: وعلیکم السلام.
0: جی ٹھیک ہے، جی ٹھیک ہے، بالکل جی بالکل، آپ مان لیا. اللہ حافظ، اللہ حافظ، اللہ حافظ، اللہ حافظ، اللہ حافظ. اپنوں سے دور رہنا بہت مشکل لگتا ہے، ظفر مرزا صاحب کہہ رہے ہیں. ظفر مرزا صاحب واقعی صحیح بات ہے، جو پردیسی ہوتے ہیں نا جب وہ اپنوں سے دور جاتے ہیں اور وہ بڑے نا ایک سخت دل کر کے گھر سے نکلتے ہیں کہ ٹھیک ہے میں جا رہا ہوں، اور اگر کوئی اپنے اس کو چھوڑنے ایئرپورٹ تک چھوڑنے بھی آئیں تو وہاں تک بھی بڑے سخت رہتے ہیں، لیکن جیسے ہی وہ اندر جاتے ہیں نا تو دنیا بدل جاتی ہے، دنیا بدل جاتی ہے. اور جہاز میں بھی روتے ہوئے جاتے ہوں گے اور پریشان ہی جاتے ہوں گے، یار گھر والوں کو چھوڑ کے جا رہا ہوں. تو اپنوں سے جو دوری ہے وہ کسی کے نصیب میں نہ ہو، اور کسی کا اپنا اگر دور گیا ہے تو وہ بھی قریب آ جائے. ظفر مرزا بالکل بڑی اچھی بات کی آپ نے. ہیلو کالر.
2: السلام علیکم سر.
0: وعلیکم سر.
2: سر بودی جٹ، سر
0: بودی جٹ راوی دے کنڈے تو.
2: हाँ जी सर।
0: और वेखना की तरह अभी इतना डिग जाना
2: नहीं सर, अभी सगरो हजार वरी डिग गया सर।
0: अच्छा फिर निकल आंदे हो आप ही निकल आंदे बाहर?
2: हाँ जी सर निकल आई था क्या होने।
0: अच्छा वाह वाह वाह वाह। और आपको मैंने सुना
2: जी सर,
0: मैंने सुना पहले रावी के अंदर से ऐसे पार करके दूसरी साइड पे जाते थे लोग पैदल?
2: हाँ जी सर जाते थे, बिल्कुल जाते थे, हजारों बार सर हम भी गया।
0: अच्छा यार मुझे तो बड़ा डर लगता है भाई।
2: जी सर तुसी इंशाल्लाह कल आना ना तो फिर चल सर असी टूब से बाद के लगा देंगे। अच्छा, सर पैर का
0: टूब से बाद दोगे?
2: हाँ जी सर असी आप विच हो जाएंगे तो चल जल्दी विच पैदल चलावांगे असी विच चलांगे।
0: वाह वाह वाह। ओ कुछ लोग मैंने देखे हैं वो गाय गुजर रही होती है ना जब वो उसके ऊपर बैठ के भी जा रहे होते।
2: हाँ जी सर
0: मुश्किल लगता
2: सर। मुश्किल काम नहीं है सर, जिकरे जाना हो तो मेनु बहुत मुश्किल लगता, मेरा दिल नहीं करता करो बाहर
0: निकलना। काम भी शमी मापी वर गई है?
2: नहीं सर
0: मुश्किल लगदा। सही सही सही। चलो बहुत शुक्रिया जी बोधी जट साहब, खुश रहो। ये तो जी हमारे साथ बोधी जट रावी से और हमारे साथ मौजूद है, थैंक यू सो मच जी, बहुत शुक्रिया बोधी जट आपका। 04-2111-0011 हमसे रबते का नंबर है, हमें कॉल कर सकते हैं और हमें बता सकते हैं कि आप क्या कर रहे हैं। अस्सलाम वालेकुम।
3: वालेकुम सलाम भाईजान, की हाल है? अली राजा साहब
0: जी
3: प्यार भरा, मोहब्बत भरा, खलूस भरा। अस्सलाम वालेकुम।
0: वालेकुम सलाम जी, प्यार भरा, मोहब्बत भरा, खलूस भरा।
3: देखो ना तुम आए कितनी देर बाद आए, तो दादा सानू इतने पा के ते आप तो कोई पता नहीं कितने चल जाते।
0: जदों तो मैं पाया तुसी उठे ते नहीं होवोगे?
3: उठे ही मैं उठे ही दुकान दे उसे जगह ते बैठा।
0: बहुत शुक्रिया जी, चलो हुण खलो जाओ।
3: लो
0: आए, हाँ लो जी खलो
3: गया।
0: खलो गए
3: हो
0: फिर बह जाओ। चलो बैयो बैयो, सर्दी तो नहीं लग रही?
3: नहीं सर्दी, अज माशाल्लाह बारिश
0: पई है। अच्छा लोरी खैर मुबारक,
3: बारिश भी है
0: बिल्कुल,
3: इतनी गर्मी थी बारिश पै गई अज, हम इंशाल्लाह मौसम सही हो जाएगा।
0: बिल्कुल बिल्कुल, नहीं नहीं मौसम इंशाल्लाह बहुत अच्छा होने जा रहा है।
3: भाजी टॉपिक दे मैं गल करूंगा, पैसा आवे ना दोस्त एक कोई काम नहीं औखा।
0: ओए हाय,
3: जेड़ा ओ सामान ओ मिर्जा साहब ने गल की ना, जदों परदेसी अपना को दूर जांदा ना ते बाकी ओ बड़ा औखा लगदा,
0: औखा लगदा
3: ओदा, फिर रोण आंदा ना जदों बंदा विछड़ा के दूसरे को सणा भरा।
0: अच्छा तुसी कदी किसे तो विछड़े हो, दूर होयो कदी किसे तो?
3: मैं नहीं विछड़या, मैं सवाई लो तो मैं नहीं किते जांदा।
0: अच्छा
3: चलो
0: कोई गल नहीं, रोना पैना हुन, बहुत शुक्रिया। जिंदाबाद पाकिस्तान, जिंदाबाद अल्लाह हाफिज। आसमान सुन रहे हैं भाई, मैं आपको सुन रहा हूँ और अच्छा शो कर रहे हैं, थैंक यू सो मच जी, बहुत शुक्रिया। और कोई ना कोई गाना भी चलाना है जी। जी बिल्कुल, गाना चलाने लगे हैं हम, और गाना हम चलाने लगे हैं। अच्छा जी, ठीक है जी, गाना चलाते हैं ये वाला। आपने करना क्या है, वन वन के साथ साथ रहना है। और ये क्या, ठीक है ठीक है, ओके थैंक यू। ले जी गाना चला रहे हैं जी हम, फिर मिलेंगे और फिर मिलेंगे जी। फैसल की आवाज़ है और यंग स्टनर्स उनके साथ हैं। इस गाने को सुनिएगा, एंजॉय कीजिएगा। अगर ये गाना चल जाए तो, ये गाना चल जाएगा वैसे। अच्छा चल गया जी, चल गया, बिल्कुल चल गया गाना। ये गाना तमाम खामोश समातों की नजर जो मुझे सुन रहे हैं लेकिन चुप हैं।
4: दिल के किसी,
0: ये गाना आपके नाम
4: कोने में ही,
0: इस गाने के बाद बोल पड़िएगा।
4: याद तेरी,
0: इतनी खामोशी अच्छी नहीं होती। सुनते रहिए एफएम 101 रेडियो पाकिस्तान लाहौर, ये आरजे अली रजा का शो है, इसको फन ऑन 101 कहते हैं।
4: छुपा रखी है भूला नहीं तू भी मुझे, बात यूं ही मैंने बना रखी है, बना रखी है।

0: اوکے جی لسنر پروگرام میں ایک دفعہ پھر سے واپس آ چکے ہیں آپ سن ایف ایم 101 ریڈیو پاکستان لاہور، یہ آواز ہے آر جے علی رضا کی۔ پروگرام میں جی فن 101 6:32 ہوا چاہتے ہیں، 7 تک ہمارا یہ خوبصورت سات ہے، آپ کال کر رہے ہیں اس سات کو نبھا رہے ہیں۔ 0422111001 السلام علیکم کالر۔
1: وعلیکم السلام جناب۔
0: جناب کیا نام ہے آپ کا؟ جی لطیف صاحب، کیسے ہیں آپ؟
1: شکر اللہ کا الحمد للہ، آپ کا میں پروگرام سن رہا ہوں، میں نے آپ کا پروگرام یہ پہلی بار سنا ہے اور مجھے بہت مزہ آ رہا ہے۔
0: جناب کیا مزہ آیا آپ کو اپنے پروگرام میں؟ کوئی ایک مزے والی بات تو بتائیں مجھے ذرا۔
1: بس آپ کی آواز بہت پیاری لگ رہی مجھے۔
0: کیا بات ہے، کیا بات ہے یار، آواز کی تعریف کر دی آپ نے، تھینک یو سو مچ۔
1: خوش بہت پیاری، بہت خوش نما اور خوش، کیا میں بتاؤں آپ کی آواز،
0: الفاظ ہی نہیں مل رہے، اتنی پیاری
1: الفاظ نہیں مل رہے مجھے۔
0: لطیف صاحب تھینک یو سو مچ، آپ کا بہت شکریہ، خوش رہیں آپ۔ مجھے یہ بتائیں سوال پہ کیا، آج کے موضوع پہ آپ کیا کہیں گے؟
1: آپ مجھے بتائیں سوال کیا تھا آپ نے۔
0: ہائے ہائے سوال بھی پول گیا ہوں ساڈا،
1: میں نے ابھی 5 پہلے کیا، وہ برفی والے کی کال آئی تھی اور ہمارے بھائی کی، اس میں میں سنا تھا۔
0: اچھا اچھا، آج چلے کوئی مسئلہ نہیں ہے، آج کا ہمارا سوال یہ ہے، کوئی ایسا کام جس کو کرنا آپ کو ہمیشہ مشکل لگتا ہے لیکن وہ کام آپ کرتے ہیں لیکن آپ کو مشکل لگ رہا ہوتا ہے، وہ کام کون سا کام ہے؟
1: میرا میری عمر تقریباً 74 ہے، مجھے زندگی میں کوئی کام مشکل نہیں لگا۔
0: واہ زبردست،
1: مجھے کوئی کام مشکل نہیں لگا، اللہ کے اوپر بھروسہ کر کے، اللہ پہ اوپر ایمان لا کر کام کرو، جو کام جو نو وہ آسان ہو جاتا ہے، مشکل کام بھی جو نو وہ آسان ہو جاتا ہے۔
0: بالکل،
1: میں بھی تجربہ کیا ہوا۔
0: کوئی موٹیویشن دیں گے ہمارے لسنرز کو کہ ہماری جو آج کل کی ینگ جنریشن ہے، کوئی بھی کام آ جائے وہ گھبرانا شروع ہو جاتے ہیں، ہاتھ پاؤں بھول جاتے ہیں، یہ کام کیسے؟
1: پورے کانفیڈنٹ کے ساتھ، اپنے پورے دل لگی کے ساتھ، اللہ کے بھروسے کے اوپر کام کرو، انشاءاللہ وہ کام بڑا آسان ہو جاتا ہے، کام مشکل کوئی نہیں ہوتا بیٹا۔
0: اچھا آپ کی 74 ایج ہے، مجھے ایک بات بتائیں، آج کل کے دور میں نا ہماری کچھ ینگ جنریشن کے ایسے لوگ ہیں، ایسے بچے ہیں، وہ یہ سوچتے ہیں کہ شارٹ کٹس جو ہے نا اس کو اپنا کے ہم کامیابی حاصل کر لیں گے، کیا آپ کی کیا آپ کے دور میں بھی ایسے سوچا جاتا تھا؟
1: نہیں بیٹا، تجربہ ہی ہوتا ہے، تجربہ ہوتا ہے، وہ ہوتا ہے، کوشش ہوتی ہے، تجربہ ہوتا ہے، اس کے ساتھ بغیر کام نہیں ہوتا، وایا جو ہے نا وہ تجربہ وہی کامیاب ہوتا ہے، ایک دم جو نا کامیاب نہیں ہوتا، وہ کامیابی نہیں ہوتی۔
0: بالکل ٹھیک، بالکل ٹھیک ہے۔ تھینک یو سو مچ کال کرنے کے لیے، میں امید کرتا ہوں یہ آپ کی آخری کال نہیں ہوگی۔ تھینک یو سو مچ جی، بہت شکریہ،
1: شمسی کلاب بہت جد وغیرہ میر برفی والے ہیں،
0: جی جی
1: مان گارڈ ہیں، سب کو سلام، وہ میری فری آپی ہے کمل نال، میری بہت پیاری بہنیں ہیں، بیٹی ہیں، ان کو میرا سلام کہہ دیجیے۔
0: وعلیکم السلام، تھینک یو سو مچ، تھینک یو سو مچ جی، بہت شکریہ، وعلیکم السلام، اللہ حافظ، اللہ حافظ۔ رائٹ وے جی، یہ تھے ہمارے ساتھ لطیف صاحب، تھینک یو سو مچ جی، بہت شکریہ آپ کا۔ او ہو ہو ہو، مجھے تو میرے بہت ہی اچھے دوست، بہت ہی محسن، آئے ہائے، مجھے سن رہے ہیں اور ویڈیو بھیجی ہے، تھینک یو سو مچ امین صاحب، بہت شکریہ آپ کا، آپ مجھے سن رہے ہیں کہیں نہ کہیں، چلتے چلتے کہیں نہ کہیں، سفر کرتے کرتے، اکیلے ہیں یا اپنوں کے ساتھ ہیں، دوستوں کے ساتھ ہیں یا فیملی کے ساتھ ہیں، تھینک یو سو مچ، آپ مجھے سن رہے ہیں، آپ نے پیار کا اظہار کیا، آپ نے مجھے بتایا کہ آپ مجھے سن رہے ہیں، بس اب تو بڑی گل کہ تسی مینوں پہچان لیا، تھینک یو سو مچ جی، خوش رہیں، ہنستے رہیں، مسکراتے رہیں۔ کچھ لوگ آپ کی زندگی میں ہوتے ہیں جب آپ کو کبھی بھی کوئی گائیڈنس چاہیے ہوتی ہے، کبھی بھی کوئی مشکل آ جائے آپ پہ اور آپ کو کوئی نہ کوئی گائیڈنس چاہیے، کوئی نہ کوئی رہنمائی چاہیے، تو آپ اپنے سینئرز کے پاس جاتے ہیں، اور یہ محمد امین صاحب وہ بندے ہیں، وہ انسان ہیں، وہ شخصیت ہیں جو نہ صرف میری ہی نہیں بلکہ سب کی ہیلپ کرتے ہیں، جو بھی ان کے پاس جاتا ہے اس کی مدد یہ کرتے ہیں، تھینک یو سو مچ امین صاحب۔ ہنستے رہیں، مسکراتے رہیں، کوئی گانا سننا ہے مجھے ضرور بتائیے گا، آپ کے نام کوئی پیارا سا، اچھا سا، آپ کے مزاج کے مطابق گانا بھی پلے کریں گے۔ دین وی ہیو اسما، میں آپ کو سن رہی ہوں، نائس شو، تھینک یو سو مچ جی، بہت شکریہ۔ ہمیں نذیر کھوسو سن رہے ہیں جی، صحبت پور بلوچستان سے، تھینک یو سو مچ جی، بہت شکریہ آپ کا۔ और हमें हमें बलूचिस्तान में भी सुना जा रहा है और हमें दमाम में भी सुना जा रहा है। थैंक यू सो मच, आपके बहुत शुक्रिया। और रियाज भट्टी सुन रहे हैं, आपका भी शुक्रिया। ज़फ़र सुन रहे हैं, आपका भी शुक्रिया। और हमें नज़ीर खोसो क्या कहते हैं जी, मैं आपको सोहबतपुर बलूचिस्तान से सुन रहा हूँ, इंजॉय कर रहा हूँ। हमदुल्ला मलाखेल हैं और हमदुल्ला मलाखेल हमें कोयटा से सुने। अस्सलाम वालेकुम, मैं हूँ हमदुल्ला मलाखेल फ्रॉम कोयटा, वेलकम टू द शो। थैंक यू सो मच, बहुत शुक्रिया आपका। खुश रहें, हंसते रहें जनाब। और कॉल लेते हैं, देखते हैं कौन है हमारे साथ। अस्सलाम वालेकुम कॉलर। वाह वाह वाह वाह, यार यार यार, क्या बात है, क्या बात है। नियाज कैसे हो?
2: लतीफ मुगल साहब
0: जी, जी
2: ये हमारे भाई हैं जी, बर्फी वाले हमारे भाई हैं।
0: अच्छा अच्छा अच्छा,
2: साहब मानत गार्ड, ये सारे हमारे भाई हैं, बोधी जाट।
0: आप जहाँ से बात कर रहे हैं ना, आप जहाँ से बात कर रहे हैं वो जगह भी बड़ी कमाल है। चलें इसके, हाँ इसके हवाले से बात फिर आपसे करेंगे। लेकिन शो सुन रहे हैं आप?
2: जी जी सुन रहे हैं जी।
0: तो आज की टॉपिक पे आप क्या कहेंगे
2: सर? जितनी देर में दूसरे ने गाइड करना ना, तो हम वो काम करके एक साइड पे हो जाते हैं।
0: क्या मतलब, मैं समझा नहीं।
2: आप कह रहे हैं ना काम करना है, क्या करना है, ये करना।
0: नहीं नहीं, मैं कह रहा हूँ कि कोई ऐसा काम जिसको करना आपको हमेशा मुश्किल लगता है। कुछ लोग गाड़ी चलाते हैं लेकिन उनको मुश्किल लगता है, आपको क्या मुश्किल लगता है?
2: मैं अभी तक गाड़ी चला लेता हूँ, 65-66 साल मेरी उम्र हो गई है।
0: वाह वाह
2: माशाल्लाह, इस्लामाबाद जाते हैं, इस्लामाबाद से वापस घर आ जाते हैं।
0: अच्छा वाह वाह वाह,
2: गाड़ी चलाने में कोई मुश्किल नहीं है,
0: बस जाके वापस आ जाते हैं या उधर रहते भी हैं?
2: नहीं बस सामान छोड़ा वापस आ गए।
0: अच्छा अच्छा अच्छा अच्छा, ठीक।
2: वैसे तो मेरे भाई उधर हैं, उनके पास भी जाते हैं हम।
0: सही सही सही,
2: कोई मसला नहीं,
0: बिल्कुल ठीक है
2: सर। माशाल्लाह जितनी देर में हमें सोचना है या करना है, दूसरे बच्चे को कहना यार ये काम करो वो करो, उतनी देर में हम अपना काम कर लेंगे, जितनी देर में समझाना है।
0: बिल्कुल बिल्कुल सही कहा आपने,
2: समझाने में देर लगनी है, करने में एक मिनट लगना है।
0: बिल्कुल ऐसे ही है। और नियाज प्रोग्राम कैसा लग रहा है आपको आज का?
2: जबरदस्त जबरदस्त सर, मेरे भाई आए थे लतीफ मुगल साहब
0: जी, जी बिल्कुल
2: अभी तक वो काम कर रहे हैं।
0: बिल्कुल ऐसे ही है,
2: ठीक है जी। मैं भी काम कर रहा हूँ, गाड़ी चला रहा हूँ।
0: अल्लाह आपको सलामत रखे जी।
2: आमीन आमीन,
0: बहुत शुक्रिया, खुश रहें।
2: तो सर वाल्टन की बात आप कह रहे थे करनी है, वो बताएं ना। पहले भी वाल्टन आपने देखा था?
0: मैंने तो बहुत दफा देखा है, मैं तो लाहौर से हूँ, अच्छी जगह।
2: अच्छा नहीं, पहले जब बारिश होती थी पानी होता था, पहले देखा आपने?
0: मैंने सब कुछ देखा हुआ है, मैंने पूरा लाहौर देखा हुआ है, लाहौर का चप्पा चप्पा देखा हुआ है
2: सर। अब तो बारिश इतनी, आज इतनी बारिश है, ये 5 मिनट के बाद पानी खत्म।
0: देखा देखा आपने कितना खूबसूरत सिस्टम, कितना खूबसूरत निज़ाम, और कितनी कितनी प्यारी आपकी रोड बनी है, नहीं जो गवर्नमेंट ऑफ पंजाब ने बनाई है, यार क्या जबरदस्त रोड है
2: सर, उनकी मेहरबानी।
0: बिल्कुल बिल्कुल, बहुत शुक्रिया,
2: बड़ा काम कर रही है,
0: बहुत शुक्रिया।
2: सलाम दुआ करना है जितने सुनने वाले हैं।
0: वालेकुम जी जी, सबको सलाम कह देते हैं। अल्लाह हाफिज। यार वाकई वाल्टन का जो रोड बना है, कमाल रोड बनाया यार। मैं उस दिन वाल्टन रोड पर ड्राइव की है और बड़ा ज़बरदस्त रोड बना है, साफ सुथरा, नीट एंड क्लीन। अल्लाह अल्लाह, बहुत ज़बरदस्त काम हुकूमत पंजाब ने, बहुत ही ज़बरदस्त काम किया है। मुस्तफा सुन रहे हैं भाई, मैं आपको सुन रहा हूँ, थैंक यू सो मच जी, बहुत शुक्रिया। और अस्सलाम वालेकुम।
3: वालेकुम सलाम, क्या हाल है, कैसे हैं?
0: मैं ठीक हूँ। साजिदा,
3: हाय, आपने मुझे पहचान लिया?
0: जी जी, मैंने आपको पहचान लिया। क्या हाल चाल है, ठीक हैं आप?
3: हाँ जी अल्हम्दुलिल्लाह, मैं ठीक ठाक। आप क्या गायब हो जाते हैं कभी किसी टाइम, कभी किसी टाइम?
0: मैं गायब हो जाता हूँ, मेरे पास कोई जादू की छड़ी है, मैं गायब हो जाता हूँ।
3: मैं तो बुद्ध के शो पे ढूंढ रही थी आपको, और 3-4 दफा ढूंढा है।
0: अच्छा फिर मैं नहीं मिला आपको?
3: नहीं, और जुमे को भी नहीं मिलते।
0: जुमे
3: को 5 बजे मैंने ना, हाँ जी जुमे वो ना, मैंने 5 बजे बंद किया सुन के, मैंने कहा आज आप नहीं आएंगे, तो अभी अच्छा। मैंने ट्यूनिंग किया तो आप आए हुए।
0: देखे मैं तो
3: निकल गया,
0: मैं तो 5 बजे का आया हूँ, अब मैं क्या कर सकता हूँ, मुझे ये बताओ।
3: हाँ जी, उससे पहले मैंने चेक किया था आप नहीं थे, तो मैंने बंद कर दिया, मेरा सारा शो मिस हो गया, मैंने सुनना था।
0: चलो
3: ये शुक्र है, अभी ये लतीफ भाई की कॉल आई थी, तब मैंने ऑन किया, तो मैंने कहा अभी मैं कॉल करने लग गई।
0: सही सही सही सही,
3: जबरदस्त शो, बहुत अच्छा। और अली भाई लाहौर का मौसम बड़ा अच्छा हो रहा है,
0: बहुत अच्छा।
3: और बारिश का कोई गाना लगाए? हाँ जी
0: बारिश का कोई गाना चला देते हैं।
3: बिल्कुल
0: ठीक।
3: हाँ और मैंने टॉपिक के बारे में कहना है, मुश्किल काम जो आप कह रहे हैं ना, घर के काम होते हैं लेकिन फिर भी करने होते हैं।
0: अच्छा, आपको घर के काम मुश्किल लगते हैं?
3: हाँ जी, और सबसे मुश्किल काम आपको कॉल करना बहुत मुश्किल है।
0: शुक्र है किसी ने ये भी कहा।
3: मैंने हिम्मत नहीं हारी, मैंने कहा मैंने कॉल करके रहना है।
0: देख लें आप फिर जीत गई हैं ये मुकाबला।
3: हाँ तो बिल्कुल,
0: बहुत शुक्रिया कॉल करने के लिए।
3: हाँ जी, और मैं सलाम कहना चाहूंगी सबको।
0: कहें कह दें
3: उस्मान मुगर को, लतीफ मुगर को, और वो है उस्ताद जी अंकल, बर्मी वाले अंकल, और शहजाद भाई, रिमशा और रिजवाना को सलाम कहना चाहूंगी, चीकू को। और
0: चलो बाकी याद करके आना अगली दफा। ठीक है, ओके ओके, बहुत शुक्रिया।
3: सलींदर जी को सबको सलाम कहना चाहूंगी, छोटे तारिक को भी।
0: चलो चलो, बारिश का गाना चला दिया। ओके, अल्लाह
3: हाफिज़। हाँ जी, आप लगा दे, आपके लिए बहुत ज्यादा दुआएं। आप अल्लाह हाफिज़।
0: अल्लाह हाफिज़।

0: में कोई अनबन नहीं। नहीं, हमें कोई अनबन नहीं है, बस इतना है कि अब वो मन नहीं है। मैं अपने आप को सुलझा रहा हूं, मैं अपने आप को सुलझा रहा हूं, तुम्हें लेकर कोई उलझन नहीं है। मुझे तुम गैर भी क्यों कह रहे हो, मुझे तुम गैर भी क्यों कह रहे हो, भला क्या ये भी अपनापन नहीं है। किसी के मन को भी दिखला सके जो, कहीं ऐसा कोई दर्पण नहीं है। मैं अपने दोस्तों के सदके लेकिन, मैं अपने दोस्तों के सदके लेकिन, मेरा कातिल कोई दुश्मन नहीं है, मेरा कातिल कोई दुश्मन नहीं है। वेलकम बैक टू द शो। एक दफ़ा फिर खुश आमदीद कहते हैं रेडियो पाकिस्तान एफ एम 101 के लाहौर स्टूडियो से। मैं हूं आपके साथ आपका मेज़बान फरहान खान, और हमारे साथ हैं, कौन है हमारे साथ?
1: अहमद भट्ट।
0: अहमद भट्ट साहब हमारे साथ हैं जनाब इस बज में, यानी दिल वालों की बज में आज हमारे साथ हैं। और मैंने एक शेर आप लोगों के लिए छोड़ा था। अच्छा जी, बाय द वे ये जो मैंने पोइट्री पढ़ी है ये मुझे स्पेशली नौरीन ने सेंड किया है, सो आपकी रिक्वेस्ट पे मैंने इसको पढ़ दिया है। मग्स को बाग में ना जाने दो, नाहक खून परवाने का होगा। अच्छा जी, ये मैंने एक आप लोगों के लिए एक इट्स अ डीप फिलॉसफी, बट ये है कि बड़ी इंटरेस्टिंग है। सो अपने सुनने वालों के लिए, वो इस पे क्या रिस्पॉन्स करते हैं कि वाई जी क्या होता है कि कभी जो कहते हैं ना कत्ले आम हो जाता है, सरे आम हो जाता है, तो नाहक हो जाता है बाज़फ़ा। तो जनाब इस पे आपसे भी हम चाहेंगे, आप लोग भी शामिल हों प्रोग्राम में। 04221100101 इज़ अ डायलिंग नंबर, और नंबर जो है ना वो कट गया है। 04221100101 इज़ अ डायलिंग नंबर जिस पे आप लोगों की कॉल हम मौसूल करें, आप लोगों के मैसेजेस भी उनको भी शामिल करेंगे। अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम सर।
0: जी कौन हमारे साथ, कहाँ से?
2: अली शेर बात कर रहा हूँ इस्लामाबाद से। सर कैसे हैं आप?
0: अली शेर मैं बिल्कुल अच्छा हूँ, क्या कहोगे?
2: सर सेहत कैसी है आपकी? ठीक है
0: यार, बहुत बेहतर है पहले से। आप बताओ।
2: अल्लाह का शुक्र है, मैं भी बहुत अच्छा हूँ।
0: चलो अल्लाह आपको अच्छा रखे। अली शेर कुछ कहना चाहेंगे आप?
2: सॉरी शो तो नहीं सुन पाया, तो पूछूंगा टॉपिक के हवाले से।
0: टॉपिक के हवाले से बट सा बताते हैं आज हम क्या बात कर रहे हैं।
1: आज टॉपिक के हवाले से अगर आपको बताएं तो ये आप बताएंगे आपको ओपिनियन क्या है कि इंसान की ख्वाहिशात ज़रूरी होती हैं कि उसकी ज़रूरियात ज़रूरी होती हैं ज़िंदगी गुजारने के लिए?
0: ज़िंदगी ज़रूरत के तहत या ख्वाहिशात के तहत गुजारनी चाहिए? सोच में पड़ गया।
2: जो मेरे दिमाग में आता है ना, ज़रूरियात के तहत गुजारनी चाहिए।
0: ज़बरदस्त, आपके दिमाग में बहुत अच्छी बात आई है। चलो अली शेर।
2: सर इतना बताते चलेंगे, लाहौर का मौसम कैसा आज?
0: लाहौर का मौसम है आशिकाना, बहुत खूबसूरत मौसम है, बड़ा जबरदस्त
1: गुवार मौसम है आज का।
2: सर मैं 2-3 दिन तक आने लगा हूं ना, तो सो इसलिए मौसम पूछ लूं।
0: बस आप आ जाएं, आपके आने तक मौसम ऐसा ही रहेगा इंशाल्लाह। चलें, थैंक यू अली शेर, खुश रहो जीते रहो यार। दैट वाज अली शेर विद अस। आप लोगों के मैसेजेस हैं उनको हम शामिल करते चलें, क्या ख्याल है भट साहब?
1: बिल्कुल सर,
0: मैसेज शामिल कर लें अगर आपकी इजाज़त हो।
1: जरूर सर,
0: देख लें, आपकी इजाज़त के बगैर ही मैं चल सकता।
1: नहीं सर बिल्कुल शामिल करते हैं।
0: अच्छा जनाब मैसेज में हमारे साथ हैं, कौन है हमारे साथ, कहाँ से हैं? हमारे साथ हैं जी नज़ीर, इस वक्त हमें सुन रहे हैं, थैंक यू सो मच। हम हमदुल्ला मलक खेल कहते हैं अस्सलाम वालेकुम। हमदुल्ला मलक खेल फ्राम कोयटा। हमारे अपने आरजे अस्सलाम वालेकुम। साजिदा जहूर हमें सुन रही है इस वक्त। आशिक हमारे साथ हैं, अस्सलाम वालेकुम। प्रोग्राम नाहिद अख्तर जो कलाम है वो चला दें। अच्छा जी चलें, बहुत शुक्रिया जी। जाहिद भाई हमारे साथ हैं, ऑल द वे इज़ फ्राम सियालकोट, थैंक यू सो मच जाहिद साहब प्रोग्राम में शामिल होने का। उज़्मा इजाज़ हमें सुन रही है, कहती आर जे अस्सलाम वालेकुम आर जे फरहान, अल्लाह ब्लेस यू, थैंक यू सो मच। रिहाना खान हमारे साथ हैं, थैंक यू सो मच रिहाना आपका भी प्रोग्राम में शामिल होने का। एक कॉलर हमारे साथ हैं, लेट्स सी हु इज़ विद अस। अस्सलाम वालेकुम।
3: वालेकुम सलाम सर, की हाल है? ठीक हो
0: जी सर? बिल्कुल ठीक ठाक। कौन सा
3: सर? बोधी जट सर गल कर रहे हैं।
0: क्या बात है बोधी जट साहब।
3: सर भट साहब रानू सर सलूट।
1: बहुत शुक्रिया सर आपका।
3: हां जी सर माशाल्लाह बहुत अच्छी आवाज है सर, अल्लाह सलामत रहन ते इन्हां नु अल्लाह पाक तरक्कियां अता करे सर।
0: बहुत शुक्रिया जनाब मोदी जट साहब, जिंदे रहो, खुश रहो, सलामत रहो। और
3: सर टॉपिक दे हवाले नाल सर असी आई गल करांगे कि सर कि अपनी ख्वाहिशात नूं एडा वड्डा नहीं सर करना चाहिदा, जरूरत दे मुताबिक ही ख्वाहिश करनी चाहिदी इंसान नूं।
1: बिल्कुल बहुत अच्छी बात की आपने।
3: ते सर अजकल दवान हैगी है ख्वाहिशात जी, अगर कोई भी करन ते वध वध ही करदे ने ते ज्यादातर जिहड़ा ना सर ख्वाहिशात गलत जिहड़ा नशरियात दीआं ने इंसानां दीआं।
0: अच्छा।
3: हाँ जी सर बहुत इंसान गलत ख्वाहिश करते हैं अजकल, मैं खुद देखा है सर ख्वाहिश इंसान जिहड़ा ना गुमराह कर देती है सर, ते बिल्कुल पैसे की तो ख्वाहिश करनी नहीं ना चाहिए सर।
0: अच्छा।
3: हाँ जी सर बिल्कुल, पैसा जो इंसान जिहड़ा ना सर गुमराह करता है, और बड़िया वड्डिया झूठा मैं देखिया सर पैसों के मगर भज के।
0: बड़ी गल है।
3: हां जी सर बिल्कुल सर, ये नहीं गल के देखो असि तो सीधे जट जिमीदार जे बंदे आ सर, नहीं ते तुहानु मैसेज करिए नपट जे बंदे आ काल सर तुहानु करी दी मोहब्बत दा।
0: क्या बात, बहुत शुक्रिया, तुहाडी सादगी बहुत खूबसूरत है बोधी जट जी, बहुत शुक्रिया, जिंदे रहो।
3: हां जी सर खैर होवे तुहाडी ते सर तमाम सुनने वालों नु साडा सलाम, ते सारा मेरी आपी साजदा साहिबा ने उहनां नु सलाम है, ते नीला आपी नु।
0: वालेकुम सलाम।
3: ते अभी भाई बर्फी वाले साहब भी तुहानु सुन रहे ने सर।
0: चलो जी बड़ी मेहरबानी, बहुत शुक्रिया सर, सब दोस्तां नु सलाम।
3: तुहाडा इंतजार सर सानू रहना
0: है। मैं कहना कि मैं हुण भजदा आ गया तुहाडे कोल।
3: खैर होगी सर,
0: ओके जी,
1: बहुत शुक्रिया सर,
3: जिंदाबाद जिंदाबाद सर, सदा सलामत रहो।
0: वैसे ना कहते हैं कि जिंदगी जो है ना सिर्फ चीजें जमा करने का नाम नहीं है, यू ना आप अपने इर्द गिर्द बहुत सी चीजें इकट्ठी कर लें, जिंदगी में ना आपको यादें भी जमा करनी पड़ती
1: हैं। बिल्कुल,
0: मेमोरीज, अ गुड मेमोरीज, और मेमोरीज बनानी पड़ती हैं, है ना, मेमोरीज को आपको बनाना पड़ता है। आपकी लाइफ में इवेंट्स जो है ना वो बड़ा मैटर करते हैं, उन इवेंट्स को आप कैसे क्रिएट करते हैं ये बड़ा मैटर करते हैं, और ये जो मेमोरीज है ना ये भी एक अपने अंदर एक लाइफ है।
1: बिल्कुल,
0: यू नो आप यू स्पेंड टाइम हेयर, ये आपकी एक मेमोरी थी आप सबकी, आप लोगों ने इंटर्नशिप की और वो इंटर्नशिप की यादें आपके साथ सारी ज़िंदगी चलेंगी, जो आपने यहाँ से लर्निंग की जो सीखा यहाँ से वो आपके साथ सारी ज़िंदगी चलेगा।
1: बिल्कुल,
0: और आप हमेशा हर मोड़ पे हर वक्त पे कहीं ना कहीं वो हंसना वो खेलना वो ब्लंडर वो कह के वो एक्टिंग वो ड्रामा वो सब कुछ याद करता है करेंगे आप, तो इसीलिए कहते हैं ना कि यादों को भी जमा करना चाहिए।
1: बिल्कुल,
0: एंड ट्रैवल करें आप, घूमें फिरें डेली बेस पे, एक नई एक्टिविटी नई चीज़ सीखने की कोशिश करें, सो मेमोरीज़
1: कलेक्ट करना एक
0: करनी चाहिए ना।
1: बिल्कुल,
0: आपकी ज़िंदगी में है मेमोरीज़? कभी यूनिवर्सिटी के टूर पे गए? कोई कॉलेज का टूर हो जिसमें कहीं सफर किया हो?
1: गया था मंगला डैम।
0: अच्छा, हाउ वाज दैट?
1: बहुत हमने एंजॉय किया था वहाँ पे,
0: है ना,
1: ऑलमोस्ट 6 घंटे का सफर था आने का और 6 घंटे का था जाने का, और वो 6 घंटे मेरी जिंदगी के सबसे अच्छे 6 घंटे थे जो हम सारे दोस्तों ने बहुत मजे से गुजारे थे।
0: आपने एंजॉय किया
1: बहुत,
0: अब देखे ना वो मेमोरीज हैं जो आपके साथ हैं।
1: सर मैं कहता हूँ कि इंसान को ना लाइफ में रिग्रेट नहीं रहना चाहिए किसी चीज़ का, अगर आप समझते हो ना कि यार ये चीज़ मैं कर सकता हूँ तो कर लो, फायदा नुकसान नहीं देखो, क्योंकि अगर आप वो नहीं करोगे ना तो आप रिग्रेट में रह जाओगे सारी उम्र के यार काश मैं वो कर लेता तो शायद ये हो जाता, ये चीज़ नहीं होनी चाहिए आपकी ज़िंदगी में।
0: बिल्कुल ऐसी है, और इसके साथ साथ ज़िंदगी जो है ना इसके बारे में ये भी कहा जाता है ना कि नॉर्मली अक्सर हमारे यहाँ सिर्फ कामयाब جو ہے نا وہ کامیاب ہونے کا نام نہیں ہے.
1: نہیں
0: یو نو یو وانٹ ٹو بی سکسیزفل بٹ اٹ از ناٹ لائف کہ آپ یہ کہ یار آپ بہت وہ بندہ بڑا کامیاب ہے. مجھے ایسا لگتا ہے کہ زندگی جو ہے نا وہ آپ اپنی زندگی میں لوگوں کے لیے کتنی آسانی پیدا کر سکتے ہیں,
1: بالکل
0: لوگوں کی آسانی کا کتنے اسباب پیدا کر سکتے ہیں. آپ کہیں پر بھی ہیں, کسی عہدے پہ ہیں, کسی مقام پہ ہیں, یا آپ کے پاس ریسورسز ہیں, آپ لوگوں کے لیے کتنی آسانیاں پیدا کر سکتے ہیں.
1: سر آپ کی بات آپ نے بڑی اچھی کیا کہ ہمیں لوگوں کے لیے آسانیاں پیدا کرنی چاہیے. اور آج میں ایک چیز سن رہا تھا کہ وہ کہتے ہیں کہ اگر آپ کوئی چیز اللہ سے مانگتے ہو نا, اگر تم چاہتے ہو اللہ سے پیسہ تو تم پیسہ بانٹنا شروع کر دو, اگر تم چاہتے ہو خوشی تو لوگوں میں خوشی بانٹنا شروع کر دو. بھائی یہ چیز پہ عمل کرو تو زندگی سکون میں ہے.
0: یعنی جو آپ بانٹیں گے اس میں برکت پڑے گی, وہ بڑھے گا.
1: بالکل, جو چاہتے ہو کہ اللہ آپ کو دے تو وہ آپ لوگوں میں بانٹنا شروع کرو, اچھا اخلاق پیسہ کچھ بھی ہے.
0: بالکل ایسا ہی. اور اس کے بارے میں یہ بھی کہتے ہیں زندگی صرف اپنے لیے جینے کا نام نہیں ہے, یہ کسی دوسرے کے چہرے پہ مسکراہٹ بن جانے کا نام بھی ہے.
1: بالکل,
0: کسی کے لیے آسانی کا سبب پیدا کرنے کا نام بھی ہے.
1: بالکل,
0: کسی کے لیے خیر پھیلانے کا کام بھی ہے. اور آپ دیکھیں نا کہ ہم وی آر ویری بلیسڈ کہ اللہ تعالیٰ نے ہمیں بے شمار نعمتوں سے نوازا ہے, اور پھر بھی ہم سم ٹائم یو نو انسان ہے نا, اس کو
1: فطرتاً کچھ چیزیں ہوتی ہیں انسان.
0: بالکل,
1: خواہشات کے پیچھے.
0: ایک کالر ہمارے ساتھ, لیٹس سی ہو از ود اس. السلام علیکم.
4: وعلیکم السلام. جی سر, کراچی سے پروین آصف بول رہی ہوں.
0: کیسی ہیں آپ پروین جی؟
4: ٹھیک ہوں. آپ کیسے ہیں فرحان؟
0: الحمدللہ, اللہ کا بہت کرم ہے.
4: بٹ صاحب کیسے ہیں؟ احمد بٹ, خوبصورت نام ہے, آواز بھی بڑی خوبصورت ہے.
0: خود بھی خوبصورت ہیں ویسے,
1: الحمدللہ.
4: یقیناً ماشاءاللہ
0: ماڈل ہیں.
4: کہاں پر ہوتے ہیں؟
0: ابھی ریم سے اتر کے آئے ہیں. مذاق سمجھ رہی ہیں آپ؟ آپ مذاق سمجھ رہی ہیں؟ میں کوئی ریم سے اتر کے آئے ہیں, ماڈلنگ کر کے آئے ہیں. یہ دیکھیں نا کیا کمال کا انہوں نے, ہاں ان کی جو چال, ان کی ڈھال.
4: نہیں تو کہیں یہ پریزنٹر نہیں ہے؟
0: نہیں پریزنٹر ہیں لیکن ماڈل بھی ہیں ساتھ. پریزنٹر ماڈل نہیں ہو سکتا؟ آپ کو کیا لگتا ہے کہ پریزنٹر سے پریزنٹر ہی ہے اور دوسرا کام کوئی نہیں کر سکتا؟
4: نہیں تو آپ کو دیکھتے ہیں نا کتنے کام تو آپ کرتے ہیں.
0: چلو میں ویسے دیکھیں نا, آپ نے کہا ہے یہ پریزنٹر نہیں ہے.
4: نہیں نہیں بالکل بالکل ہیں, بالکل ہیں. میں تو احمد کی پوچھنے ہوں بات کی, یہ کہاں سے کرتے ہیں,
0: یہ کہاں پہ ماڈلنگ کہاں کرتے ہیں؟
4: ارے اللہ رے.
0: اچھا,
4: بہت خوبصورت آواز ہے, انداز بھی بہت پیارا ہے.
1: تھینک یو,
4: اللہ نے بہت اچھی آواز دی آپ کو. ماشاء اللہ ماشاء اللہ,
1: بہت شکریہ آپ کا.
4: خوش رہیں, آباد رہیں. آپ یہاں آئیں تو ہم آپ کو خوش آمدید کہتے ہیں. اب آپ مجھے بتا دیں آپ کون سے اسٹیشن پر ہوتے ہیں؟
0: یہاں پہ ہی ہوتے ہیں جی, 101 پہ. ابھی یہ ہمارے ساتھ ابھی جوائن کر رہے ہیں, ٹریننگ پہ ہیں.
4: اچھا ٹریننگ کر رہے ہیں
0: جی,
4: اس کا مطلب ہے کہ بہت خوبصورت آواز ہمیں سننے کو ملے گی. ماشاء اللہ ماشاء اللہ,
1: انشاء اللہ
4: بہت ہی اچھی بات, بہت اچھی بات. تو فرحان تو خیر ہیں ہمارے, ماشاء اللہ ماشاء اللہ. آرجیز تو ہیں اچھے اچھے ہیں, لیکن ایک بہت اچھی آواز کا اضافہ ہونے والا ہے. بہت اچھی لگی ہے احمد کی آواز مجھے. آج میں نے تھوڑا دیر سے کیا ٹیون, ذرا کچھ مسئلہ مسائل چل رہے تھے گھر میں آئے.
0: اللہ رحم کرے آپ کے سارے مسئلے آسان ہو جائیں.
4: آمین.
0: کیا ہوا؟ وہ آپ کا بلب خراب ہو گیا تھا؟ لائٹ چلی, پنکھا خراب ہو گیا؟
4: نہیں نہیں ایسا کچھ.
0: کچن میں چوہا تو نہیں آ گیا؟ میں ویسے نا مجھے یاد ہے ایک دفعہ کراچی گیا, بہت پرانی بات ہے, میں اپنے جان عزیز ہیں ان کے گھر گیا, تو ان کے گھر میں نا اچانک اتنا بڑا چوہا, اتنا بڑا میں مطلب سائز بتاؤں, تو پھر میں کمانڈو بن گیا.
1: جھاڑو لے کے پیچھے پیچھے,
0: نہیں وہ جھاڑو والا تھا ہی نہیں. ان کو پروین کو پتا ہے کہ وہ ادھر جھاڑو والے نہیں ہوتے, وہ بڑے بڑے ہوتے ہیں,
4: بڑے بڑے ہوتے ہیں
0: نا.
4: پھر
0: میں نے ڈنڈا پکڑا, پھر ڈنڈا چلایا اور میں نے اس کو
4: جانا مار دیا,
0: تو میں نے اس کی زندگی تباہ کر دی. اب یہ نہ کہنا آپ کے گھر میں کسی دن وہ آ کے تو مجھے بلا لیں گے جی, وہ ایکسپرٹ ہے. اچھا
4: اچھا, یہ اور ایک بات آپ سے فرحان, یہ پوچھو آپ نے کیسے اندازہ لگایا کہ آپ کے سننے والے اتنے سمجھدار, اتنے عقل مند ہیں, آپ شعر کہہ کے جائیں گے اور لوگ بتا دیں گے؟
0: ارے
4: مجھے تو پڑھ لے ہی نہیں پڑا.
0: نہیں ویسے آپ کے بھی نہیں پڑھا, میں نہیں مانتا آپ کے نہیں پڑھا.
4: سچی یقین کریں مجھے نہیں پلے پڑ رہا. یہ کیا آپ نے جو ایک لفظ شروع کا بولا ہے نا, وہ کیا لفظ ہے؟
0: مگز.
4: ہاں مگز, یہ کیا ہے؟
0: پھر سوچ لیں آپ.
4: بتائیں
0: یہ اگر میں نے آپ کو یہ بتا دیا نا تو آپ کو سارا پتا چل جائے گا.
4: موم بتی تو نہیں ہے؟
0: قریب قریب پہنچ گئی.
4: اچھا چلے میں آپ سے ایک شعر پوچھ لوں, آپ اس کے معنی مجھے بتائیں گے؟
0: نہیں جو میں نے پہلے پوچھا ہے پہلے اس کا تو بتائیں نا.
4: نہیں تو وہ تو ہم نے کہہ دیا آپ سے کہ ہمیں آتے ہی نہیں.
0: بس ٹھیک ہے میں اب آپ سو آپ پروگرام سنتی رہیں پھر میں آپ کو بتاؤں گا.
4: نہیں ہاں وہ آپ آخر میں بتائیے گا, میں بالکل سنوں گی آخر تک ہوں میں ساتھ آپ کے.
0: ہاں
4: یہ کتنا خوبصورت شعر مجھے یاد آیا ہے فرانہ, اگر پتہ نہیں احمد کو اور آپ کو اچھا لگتا ہے یا نہیں, لیکن ذرا غور سے سنیے گا کہ پیڑ کو دیمک لگ جائے یا آدم ذات کو غم. پیڑ کو دیمک لگ جائے یا آدم ذات کو غم, دونوں ہی کو امجد ہم نے بچتے دیکھا کم. کیا غضب کا شعر ہے سچ میں, اور کہاں سے میرے دماغ میں
0: آئے.
4: اس کے آگے ہے کہ تاریکی کے ہاتھ پیڑ کو دیمک لگ جائے یا آدم ذات کو غم, دونوں ہی کو امجد ہم نے بچتے دیکھا کم. کیا غضب کا شعر ہے سچ میں, اور کہاں سے میرے دماغ میں.

0: ول جناب مانا ٹھیک ہے، بے پرواد نار، ویلکم بیک ٹو دا شو۔ ایک دفعہ پھر خوش آمدید کہتے ہیں سبھی سننے والوں کو ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے۔ میں ہوں آپ کے ساتھ آپ کا میزبان فرحان خان، اور ہمارے ساتھ ہیں جناب احمد بٹ صاحب۔ نظر نہیں آ رہے کدھر گئے
1: آپ کے سامنے،
0: کیا بات ہے، یہ چینل جو ہوا ہوا یہ آپ کا ہے، یہ جو روشنی ہی روشنی ہے ہر طرف ہر سو، یہ آپ کی وجہ سے مجھے لگتا ہے۔ کیا بات
1: ہے، آپ کی نظر کا کمال ہے۔
0: اوئے ہوئے ہوئے ہوئے ہوئے ہوئے ہوئے، ایک کالر لیتے ہیں، ناراض ہو جاتے ہیں ہمارے کالر ہم سے۔ السلام علیکم، ہلو ہلو،
2: فرحان
0: جی جی آ رہی ہے آواز، آ رہی ہے
2: جی جی، میں نے بولا جی ہاں آپ کے کالر آپ سے ناراض ہو جاتے ہیں، ابھی تو ٹرانسمیشن ہی چلی گئی ہے۔
0: اوئے ہوئے ہوئے، نہیں نہیں آ رہی ہے ٹرانسمیشن، اب آ رہی ہے نا آپ کو آواز آ رہی ہے؟
2: نہیں نہیں کوئی نہیں آ رہی آواز،
0: نہیں ہمیں تو آپ کی آواز آ رہی ہے مکمل طور پہ آ رہی ہے، یقین جانے۔ بٹ صاحب آپ کو آواز آ رہی ہے؟
1: بالکل آ رہی ہے سر،
0: دیکھا
2: ہاں جی، کیسے احمد ویلکم آپ،
1: الحمد للہ آپ بتائیں۔
2: ہاں میں بھی ٹھیک ہوں بٹ صاحب، میں
0: کیا ہوا تھا آپ کو
2: اپنی کوئی گل نہیں تھی ساڑی کراؤ،
0: نہیں کیوں ایسے کہنا، میں بھی ٹھیک ہوں، میں کہے کچھ ہوا ہے صحیح بات ہے نا، کیا حال ہے آپ کا؟
1: الحمد للہ سر،
2: وہ پھر آپ کو کیا،
0: ہاں جی بٹ صاحب تھی دسو کہ میں بٹ صاحب نے کالر بھی ساڈے بٹ صاحب نے، بٹ صاحب یہ دسو کہ اج دا ٹاپک سی سنیا تھوڑا؟
2: ہاں جی سنا ٹاپک، ابھی تو یہ کہوں گی کہ اچھی گفتگو چل رہی تھی، ویسے شعر کا مطلب مجھے بھی سمجھ نہیں آ رہا۔
0: نہیں نہیں وہ شعر والا مطلب اب نکل گئی بات، اب بات بڑھ گئی۔ اچھا زندگی جو ہے نا نیلم، میں آپ سے پوچھنا چاہ رہا ہوں، ضرورت کے تحت یا خواہشات کے تحت گزارنی چاہیے؟
2: ڈیفینیٹلی ضرورتوں کے ساتھ ہی ہے، جب تک زندگی ہے تب تک ضرورتیں، بندہ ختم تو ضرورتیں ختم، تو اسی کے ساتھ ہی لائف گزر ہی ہوتی ہے، باقی رہ گئی خواہشات تو وہ جب کبھی کوئی حالات اور معاملات اجازت دیتے ہوں تو بندہ اپنی خواہشیں بھی گاہے گاہے پوری کرتا رہتا ہے،
0: ہے نا؟
2: ہاں
0: یعنی سب چیزیں ساتھ ساتھ پیرلل چلنی چاہیے، خواہشات بھی اور ضروریات بھی۔
2: آپ خواہشات کا گلا تو نہیں گھونٹ دیں گے نا، پلتی تو رہتی ہیں لیکن ہر وقت پوری بھی نہیں ہوتی،
1: بالکل،
2: تو کبھی نہ کبھی کہیں نہ کہیں کوئی نہ کوئی تو اللہ تعالیٰ وسیلے ذریعے بناتے ہیں کہ آپ کی خواہشات پورا کرنے کا موقع بھی آپ کو مل جاتا۔ وہ کہتے ہیں نا کہ خواب دیکھیں، دیکھنے چاہیے آہستہ آہستہ، آپ اچھے اچھے خواب جب دیکھتے رہتے ہیں تو پھر آہستہ آہستہ وقت اور حالات ویسے ہونے شروع ہو جاتے ہیں کہ آپ کے خواب پورے ہونے شروع،
1: بالکل
2: ہے نا احمد؟
0: ہاں اچھا یہ ایک اور چیز نا، وہ یہ بھی کہتے ہیں نا کہ پیسہ کمائیں مگر زندگی نہ بیچیں، پیسہ ضروری ہے عزت سے زندگی گزارنے اور خاندان کی جو ضروریات پوری کرنے اور آپ کا جو بہتر مستقبل کے لیے آپ ضرور ایفرٹ کریں، لیکن پیسہ کمانے میں نا آپ دیکھیں گے اکثر ہم اپنی ہمارا لائف سٹائل اس طرح کا ہو گیا کہ اس میں ہم اپنی صحت کو قربان کر دیتے ہیں، رشتوں کو قربان کر دیتے ہیں، اپنے سکون کو برباد کر دیتے ہیں، وہ ایک ریس ایک دوڑ میں نا، اور پھر ایک وقت آتا ہے ہمیں یہ پتہ چلتا ہے کہ یار یہ کیا ہو گیا، یہ میں نے کیا کر دیا، میں نے اپنے اوپر توجہ ہی نہیں دی، سوچا ہی نہیں اپنے بارے میں، خیال ہی نہیں کیا، اپنی خواہشات کی دوڑ میں ایسا میں لگا رہا۔
2: اس میں دیکھیں نا، زندگی نہ ہوئی تو پھر پیسے کو کیا کریں،
0: صحت نہ ہوئی تو پھر کیا جی، اب صحت کتنی بڑی نعمت ہے،
1: صحت ہزار نعمت ہے،
2: سر پہ پڑے ہیں کیا کر لیں گے آپ دولت کو، دولت نہ آپ کو صحت دے گی نہ بچا سکے گی، تو پھر اس لیے صحت سلامتی کی دعا پہلے کہتے ہیں نا مانگنی چاہیے، اور اپنی صحت پہ توجہ دیں، پیسہ کمائیں لیکن اس کا یہ مطلب نہیں کہ خود ہی بک جائیں۔
0: آپ یہ دیکھو نا کہ آپ صحت کتنی بڑی نعمت ہے، آج ہم بات کر رہے ہیں ایک دوسرے سے کمیونیکیٹ کر رہے ہیں، آپ صحت کی اہمیت دیکھنے تو آپ کبھی آئی سی یو وارڈ کے باہر کھڑے ہو کے دیکھیں کہ صحت کتنی بڑی نعمت ہے، آپ کسی بیمار سے پوچھیں جو بہت مشکل میں اذیت میں بہت تکلیف میں
2: چلتے پھرتے دیکھتا اور وہ چل نہیں سکتا، جو دنیا کے سب قدرت کے نظارے دیکھ رہا ہے لیکن وہ خود دیکھ نہیں سکتا، وہ آپ کی آوازیں تو سن رہا ہے لیکن وہ خود بول نہیں سکتا، اس سے قدر پوچھے نا، سنائی کی دکھائی کی چلنے پھرنے کی اس سے قدر پوچھیں، تو اسی لیے کہتے ہیں اللہ تعالیٰ کا شکر ہے الحمدللہ، यूनिवर्स ने हमें बहुत उससे अच्छा और बहुत अच्छा बताया,
0: अल्हम्दुलिल्लाह।
2: हर वक्त शुक्र अदा करें। अगर कभी किसी में कोई डिसेबिलिटी हो जाए, आ भी जाती, किसी में कोई मसला हो सकता, तो उसे भी देखे ना बहुत सारी और नेमतें मिली होती होंगी, तो उनका शुक्र अदा करना चाहिए।
0: बिल्कुल
2: ना कि आप एक छोटी सी, अगर कोई अल्लाह ताला की तरफ से कोई कुदरतन या कोई जमाने के साथ, वक्त के साथ, जिंदगी में कोई हादसा या कोई मसला हो गया है, तो अब उसको लेके बैठ के तो अब शुक्र करना ही भूल जाए और हर वक्त कोसते रहे जिंदगी को या अपने आप को या हालात को या उस वाक्य को, इससे बेहतर है कि आप अल्लाह का शुक्र अदा करें कि उसने और बाकी चीजों में आपको बहुत ही नेमतों से नवाजा।
0: बहुत खूब जी, बहुत खूब
2: है ना। तो बहुत खूबसूरत बातें हो रही थी, मजे मजे की। मेरे साथ क्या होता है, मेरी कॉल धक्के खा खा के लगती है और एंड में जाके लगती है। देखो तो
0: देखे ना, कमाल ये है कि आपकी कॉल लग जाती है,
1: देर है दुरुस्त है
2: लेकिन बाजुपा नहीं भी लगती। अच्छा, कुछ आजीज ऐसे होते हैं जो ये आखिरी मतलब उनके आगे शोज होते होंगे या जो भी है, तो आखिरी कॉल मेरी होती है ना, तो वो अक्सर सुन रहे तो वो कहते हैं जब देखो अनिला ही की कॉल लगी होती है जबकि कितने सारे ऐसे शोज, अगर यहाँ पे अगर कोई 50 आरजे काम कर रहे हैं ना, तो मुश्किल से जो मेरे फेवरेट होंगे ना, मुश्किल से 6-7 से ज्यादा नहीं होंगे जिन्हें मैं सुनती हूँ। बाकी मैं टाइम सुनती ही नहीं हूँ, रेडियो टाइम ही नहीं मिलता, लेकिन फिर भी जी अनिला की कॉल, मैंने कहा बस देखे ना अल्लाह ताला चाहता है कि आप मेरी कॉल,
0: हाँ आपकी कॉल कनेक्ट हो जाती है। क्या बात है, क्या बात है जी। चले बहुत शुक्रिया जी अनिला जी,
2: आपकी जबरदस्त अच्छी रौनक लगाई है, और सब आने वाले जो मुझे याद करे थे, मेरे भाई हमीद भाई और बोधी चट भाई, सबके लिए बहुत सी दुआएं, बाकी भी सुनने वालों के लिए। आज कोई आपने कोई चुटकला नहीं छोड़ा, मजे का किस्म का कोई प्रोग्राम है
0: आज? चुटकले थे। आप, मैंने एक सवाल पूछा था, आपने जवाब ही नहीं दिया, आपने कहा मन भी नहीं पता, मैं रहन दियो।
2: वो शेर जो था,
0: हाँ
2: नहीं उसका मुझे भी नहीं पता था।
0: गुड,
2: मेरे जहन में दिया आ रहा था।
0: क्या आ रहा था आपके जहन में?
2: दिया।
0: अच्छा अच्छा अच्छा, करीब करीब थी वैसे तो। चले नीला, जीती रहे, खुश रहे, सलामत रहे, अल्लाह हाफिज़।
2: अच्छा मुझे ये बताना था कि आप जो उस दिन जो वो उस दिन देके गया था चीजें वगैरह, उस दिन वो 14 अगस्त का प्रोग्राम, वो मेरा बेटा नहीं था।
0: अच्छा अच्छा,
2: आप उसको मेरा बेटा, वो आपका एक कॉलर है बड़ा अच्छा,
0: अच्छा,
2: तो वो चाह रहा था कि अनिला किसी बहाने मैं मिल लूंगा, मेरी मुलाकात हो जाएगी, तो मैं चला जाऊं। मैंने कहा
0: अल्लाह ताला सलामत रखे जी, जीते रहे,
2: सलामत रखे। बड़ा अच्छा मेरा भाई है, ये भी तो अच्छा कॉलर है ये, तो और मेरा भाई बना हुआ है, बड़ी इज्जत करता है, और अल्लाह ताला से सलामत रखे।
0: बहुत शुक्रिया, जीते रहे,
2: अच्छी रौनक होती है फरहान आपके शो। थैंक यू सो मच, थैंक यू अहमद, थैंक यू,
1: अल्लाह हाफिज़।
0: All right, now that was Anila with us. और अभी मुझे स्पेशल डेडिकेशन पेश करनी है, फ्रेंड्स इंडीड, एक बहुत ज़बरदस्त दोस्तों का गुलदस्ता है, मोहब्बत भरे दोस्त, प्यार भरे दोस्त, इखलास भरे दोस्त जो हैं हमारे, और उन सब के लिए मैं खराज तहसीन पेश करूँगा अपने दोस्तों को, ख़ासतौर पर इस इनमें एक दोस्त हमारे जो चेयरमैन साहब हैं, नसरुल्ला साहब, आपको आबासी साहब, नसरुल्ला आबासी साहब आपके लिए, शमशाद भाई आपके लिए, मिर्ज़ा साहब आपके लिए, और शेख साहब आपके लिए, और द वन एंड ओनली हम सब के फेवरेट, द स्वीट हार्ट एंड हर दिल अज़ीज़, मोहब्बत भरी शख्सियत, प्यार भरी शख्सियत, और ऐसी शख्सियत जो जिनको देख के ही बंदा उनकी मोहब्बत में मुब्तला हो जाता है, डॉक्टर तारिक साहब आपके लिए, ये खसूस तौर पे आपके लिए आज की जो डेडिकेशन है, आज का जो शो है, मेरी तरफ से आपको डेडिकेट कर रहा हूँ, और एक ट्रैक मैं जो चलाऊँगा ना, वो स्पेशली आप सब दोस्तों के नाम, खुश रहें, सलामत रहें, हंसते मुस्कुराते रहें, और इसी तरह खुशियों को बिखेरते रहें। सो जनाब, अभी वक्त मुझे ये कह रहा है कि हमने जानी इजाज़त। अली अहमद, क्या ख्याल है, आप क्या चाहते हैं?
1: सर वक्त वैसे छोटा है, लेकिन दिल नहीं कर रहा है जाने का
0: है ना, वक्त की सबसे बड़ी खूबी है कि ये गुजर जाता है, चाहे ये अच्छा है चाहे ये बुरा है, और इसने गुजरना ही है, और हमने इसको पास करना ही है, और हमने भी साथ इसके गुजर जाना,
1: इसलिए हम चाहते हैं कि तो अच्छे तरीके से गुजारें और खूब इंजॉय करें, ताकि यादें बन सके हमारी,
0: वो हमारी ज़िंदगी का असास है। अच्छा, मैं लास्ट में जो बात कहना चाहता था कि अल्लाह की अता करता जो नेमतें हैं उसका शुक्र अदा करना चाहिए,
1: बिल्कुल,
0: और उसको इंजॉय करना चाहिए, कुदरत के मनाज़र को देखें, पहाड़ देखें, آسمان دیکھیں, چاند دیکھیں, سورج کو دیکھیں, درختوں کو دیکھیں.
1: سر ایک بات سے یاد آیا کہ ہم نے وہ جو تارے دیکھنے کی بات کی ہے نا, وہ بچپن میں ہی ہم چھت پہ بیٹھ کر دیکھا کرتے تھے, وہ تمہارا اور وہ ہمارا. لٹرلی بہت سال گزر گئے, ہم نے یہ کام نہیں کیا.
0: ختم ہو گیا یہ, مطلب یہ ہو گیا کہ ایکچولی نا ہمارا جو زندگی کا بہت سا وقت اسی چیزیں جو نا اس موبائل فون نے جو نا وہ کھا لیا ہے. ہماری جو بچپن کے کھیل تھے, ایک دوسرے کے ساتھ کھیلنا کودنا, باہر نکلنا, روڈ پہ جانا, مطلب گراؤنڈ میں جانا, اور جیسا آپ بتا رہے ہو ستاروں کو دیکھنا, چاند کو دیکھنا, اللہ کے خوبصورت نظاروں کو دیکھ کے خوش ہونا
1: جی,
0: اور وہ بچپنا جو ہے نا وہ چیزیں اب مجھے لگتا ہے کہ ہمیں نیچر کی طرف واپس
1: آنا چاہیے.
0: اور نیچر میں بڑی بیوٹی ہے یار, بڑا مزہ آتا ہے. سو میں یہی کہوں گا جاتے جاتے کہ آپ لوگوں نے قدرت, اللہ تعالیٰ کی جو قدرت ہے نا, اس کو اس سے محظوظ ہوا کریں, اس سے خوش ہوا کریں, اللہ کا شکر ادا کریں. آپ صحت مند ہیں, اللہ کا شکر ادا کریں. آپ نعمتیں اللہ کی, آپ اللہ کا شکر ادا کریں. خواہشات تو ختم نہیں ہوتی, خواہشات انسان کی زندگی کے ساتھ ساتھ ہوتے ہیں, لیکن کوششیں کریں کہ اپنی خواہشات کو محدود کریں. یہ لامحدود خواہشات نے ہم لوگوں کو بہت مشکل میں ڈالا,
1: مشکل میں ڈالا.
0: سو اجازت چاہیں گے, آپ چاہیں گے اجازت؟ چلیں جی, میں بھی چاہوں گا اجازت اسے اپنے پن کے ساتھ کہ اپنا بہت سا خیال رکھیے گا. زندگی نے تباہ کی, سانسوں نے وفا کی. آپ سے ملاقات ہوگی ٹیوزڈے 8 to 10. اللہ نگہبان, اینڈ
1: اللہ حافظ.
0: اللہ حافظ.